गुरु की गल, सिख का जीवन कहा करन, जो गुरु का हुक्म है वो करन, जो भी बाणी नाल जुड़ना, सिमरन नाल जुड़ना, श्वास श्वास जपना, सतना जिन्होंने गुरु के हुक्म अनुसार अपने मन नू सिमरन विच जोड़िया, प्यारी साध संगत फिर वाहिगुरू करदिया करदिया सिमरन करदिया करदिया ऐसी अवस्था बन जाती है, पहला वाहिगुरू रसना से वसदा, फिर मन च वसदा, फिर रोम रोम च वस जाता है, खुश। वाहिगुरु शब्द जो है गुरु का मंत्र रोम रोम च वस जाता है, बाणी चाहता है गुरमुख रोम रोम हर प्यार, जेडे गुरमुख न जिन्होंने गुरु नु मुख रखे, जिन्होंने मन नु मुख नहीं रखे, जे मन ने कहा भी ये काम कर ले चलो कर लेंगे, मन तो गलतियां ना पुतले, मन दे आखे नहीं लगना चाहिए, जे मन ने कहा भी उन्हें दाढ़ी कटी है तू भी कट लिया खुश भी हो, ये भी कुछ सीखी, ये भी कुछ सीखी दा प्यार नहीं, मन दे आखे नहीं लगना, मन नु जितना है वो असली सूरमा है बहादुर ही, जिन्हें मन नु जिते जरा मन दे मगर भजा फिर वह कहदा सूरमा, भाई साहब जी लिख दें मन वैरी नु जिसने जितया इस बादशाह जित जाता, सूर वीर वरियाम न कोई जिसने तैनू दिल विच जाता, इनू जितना है इसते कंट्रोल करना है, वह सूरमा जिसने मन पे कंट्रोल किया, जरा मन दे मगर लग गया मन तो गलतियां का पुतल, मिनट मिनट बाद अपने वासे च ही नहीं रहिंदा, असीं इत्थे बैठे हां देसां दे सातरां दीआं मन सहरां पिया करदा है, ओह जिहीआं थावां तों भी हो आउंदा है जिहड़ियां थावां ने वेखियां ने कोई ना कोई सरूप बना लैंदा अपने आप, तो मन नूं खिंचणा है अपने वल, आखो श्री वाहिगुरू, मन दे मगर नहीं खिंचिया जाणा, इहनूं अपने वल खिंचणा है भाई, इहनूं मित्र बना के इस तों कम लैणा है, मन नूं मुख नहीं रखणा, गुरु नूं मुख रखणा, गुरु नु कहा है, जिन्होंने गुरु नु मुख रखे है प्यारी साध संगत उन्होंने रोम रोम दे विचों सिमरन दी आवाज आउंदी, रोम पहला सिमरन रसना ते आके वसदा, रसना द्वारा मन ते, फिर मन विच वसिया फिर तन विच वस गया, मन विच वसिया फिर तन विच वस गया, फिर जिसले तन विच वस जांदा है सिमरन, फिर तन दे उत्ते 7 करोड़ रोम हन, शरीर दे उत्ते 7 करोड़ रोम हन, फिर एक रसना वाहिगुरु नहीं जपदी, 7 करोड़ भी नहीं जपिया जांदा श्री वाहिगुरु, जे तेरी वाहिगुरु सारी गुरमुख दी अवस्था है, गुरमुख रोम रोम हर प्याग, गुरमुख रोम रोम हर प्याग, आप करेंगे दर्शन पट्टी दे इलाके दे रहने वाले दो गुरु के सिख इत्थे पिंड च रहिंदे, गुरु की बख्शिश होई, पंजवें पातशाह दे दर्शन कीते, मन धोता होया सी, चोली अड़के जाचना कीती दाता जी बख्शिश करो विसरना ही दातार, अपना नाम देओ गुण गावां दिन रात नानक जाओ, नाम दी दात पर सके पातशाह नाम, नाम पूरे गुरु तो मिलता है, पूरा गुरु कौन है प्यार नाल आखो धन गुरु अर्जन, पूरे गुरु तो दात मिलती, नाम अमोलक रतन है पूरे सदगुरु पास, सदगुरु सेवे लगियां कड़ रतन देवे प्रगाश, दोवां ने जाचना कीती गुरु ने तकिया भांडा साफ है, नाम वस्तु रख दी, गुरमंत्र लेके अपने घर आ गए, फिर अभ्यास शुरू कर दिया, नाम दी वस्तु मिली उसनों कमाई दे नाल झिड़के अभ्यास शुरू किया, प्यारी साध संगत नाम जपदियां जपदियां ए अवस्था बनी, तुरदियां फिरदियां बहदियां उठदियां
کس ویلے لیٹ بھی جاندے ہن نیندر بھی آ جاندی ہے انہاں دے رونگ رونگ دے وچوں آواز آؤندی ہے ستنام دتا ہے من میرے پنجے پاتشاہ جی نے ستنام دا تے اک نوں واہگرو جس ویلے سمرن وچ جڑ کے وجد آیا اس سمے دے بعد خیال آیا منا چلو پنجویں پاتشاہ دے درشن کریے جس داتے نے اسا مویاں نوں جوالے آیا سمرن دے کام سو جیویا جس من وسیا سوئے وہ جیویا تسی سارے جیوے ہو آپ کو تریو ہے کیونکہ تہاڈے ہردے وچ سائیں وسیا سو جیوے ہے جس من وسیا سوئے نانک اور نہ جیوے کوئے جنہاں دے اندر سائیں نہیں وسیا سمرن نہیں آیا وہ ترتے پھرتے ہی مردے ترتے پھرتے بھی درلب دے پائی وڑ بھاگی نام نہ جپے تا آتم کاٹی نام تو ہینا انسان حضور کہندے وہ تو اپنی آتما دا گھات کر رہے آتما دا گھات پھر اپنی آتما دا گھات کیا کرنا انہیں دوجے دا کسی کی سوار نہ نام نہ جپے تا آتم گھاتی پھر آتم کاتی ایڈا وڈا پاپی ہے بانی چاہے آتم کاتی جگت کسائی ایڈا وڈا پاپی ہے آتم کاتی تو وہ آتم کاتی ہے جس نے نام نو پلا دیتا پھر حضور کہ میں اس دھرتی دے وہ جیونا کسے لکھے درلب دے پائی وڈ پا گی نام نہ جپے تا آتم کاتی مر کیوں نہ جائی جنا بسرت رام نام بہون جیون کونے کام کہڑے کہوں گا جی کہڑے کام دا جیون ہے بچہ جی پڑھائی نہ پڑھے اسی کہنے کہ تیرا جیون نکما ہو گیا وڈیاں ہو کے کی کریں گے کی کم کار کریں گا پڑھائی نہیں پڑھی تو یہ تو دنیاوی مثال ہے حضور کہندے نام بہون جیون کونے کام کہڑے کام دا جیون پر نام والا جیون سفلا تو انہوں نام دی دات ملی سی انہوں نے نام دا جاپ کیتا ابھیاس کیتا روم روم دے وچوں آوازاں آندیاں سری وار دوجے دے ست نام دیاں آوازاں دوویں تیار ہو ترن لگے خیال آیا من جتھے گرو دے درشن کرنے ہن پنجویں پاتشاہ دے درشن اوتھے گرو کے لنگر واسطے کچھ مایا وی لے چلی پنج پنج سو روپے دیاں انہاں واسلیاں بھر لیاں پرانیاں واسلیاں کپڑے دیاں بنا کے وہ روپیے پاندے پنج پنج سو روپیہ انہاں نے نال لے لے لک نال واسلیاں بنیاں ترن لگے انہاں دیاں گھراں والیاں نے پوچھے ہاتھ جوڑ کے سوامی واپس کد آؤ گے آخو شری وار کہنے لگے دونوں نے کیا کہ پاگوانو گرو دے درشن کرنے واسطے چلے پتہ نہیں کد آئیے پر پھر پوچھے سرکار پھر بھی کچھ دسو تا صحیح کہنے لگے پندرہ دنوں بعد واپس آ جانا پندرہ دونوں تر پہ پٹی دے علاقے دے رہن والے سن ترن تارن پٹی ترے ہم نرنکار دی نیت ایک پنڈ وچ رات پہ شام پہیاں سوچیا بھی رات بتانی ہے اتھے کس طرح کریے پھر کوئی من مکھ مل گیا آخو سنگ والی کوئی ساکت پرش مل گیا کوئی ویلی مل گئی ساکت پرش کون ہے جو نگورا ہے رب تو ٹوٹا ہو جو گرپیر والا نہیں شرابی کبابی وہ ملے پوچھے جی کدھر چلے ہو سکھا نے کہا اسی گرو دے درشن کرنے واسطے جا رہے رات آ گئی رات بتانی انہیں سوچیا گرو کے سکھن جی گرو دے درشنا نو جا رہے ہیں انہاں کول کچھ پیٹا بھی ہوئے خالی تو جاندے ہی نہیں سکھ تسی میرے گھر آرام کر لو سات بچے یہ اپنے گھر لے آئے
جس ویلے گرو کے سکھ پہنچے اوڑے پالے باڑی پڑھن والے پن، کیونکہ گرو کے سکھ نو پائی صاحب نے لکھا ہے گرسکھی